0: Fujano Radio, al jaren uw favoriet. Vermaais, familieberichten, nieuws, advertenties, stories. En natuurlijk de mooiste nummers. Stay tuned on Fujano Radio.
1: करू कौन जतन जल्दी हो मिलन करू कौन जतन जल्दी हो मिलन सुनते हो सजन छननन छननन छननन छन